यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दाहालबाट समाचार सुन्नुहोस्। राज्य सरकारले काजीरंगा राष्ट्रिय उद्यानको चारैतिर परिवेश संवेदनशील क्षेत्र गठन सन्दर्भमा उच्चतम न्यायालयले दिएको निर्देश लागू गर्ने अघि स्थानीय जनगोष्ठीहरूसँग छलफल गर्नेछ भनी मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले प्रकाश गर्नुभएको छ। डेढगाउँमा हिजो असम प्रहरीको उप अधीक्षक र नवनियुक्त कनिष्टबलहरूको दीक्षान्त समारोहमा अंशग्रहण गरेपछि मुख्यमन्त्रीले सांबादिकहरूसँग भन्नुभएको छ कि परिवेश संवेदनशील क्षेत्र चूडान्त गर्ने समयमा राष्ट्रिय उद्यानको छेउछाउमा बसोबास गर्ने सर्वसाधारणको उद्योग र जटिलताहरूलाई दूर गर्नुपर्नेछ। उहाँले भन्नुभएको छ कि काजीरंगामा दीर्घकालीन सुरक्षा उद्यानको चारैतिर बसोबास गरेका जनगोष्ठीहरूको सहाय सहयोगितामाथि निर्भर गर्दछ। काजीरंगाको चारैतिर जैव संवेदनशील क्षेत्रहरूको प्रस्तावित फेरबदललाई लिएर विरोधी कंग्रेस दलले हालैमा गरेको प्रतिवादलाई कटाक्ष गरी मुख्यमन्त्रीले भन्नुभएको छ कि वर्तमान

सरकारले गैंडाको अवैध शिकारलाई रोध गर्न समर्थ भएको छ र काजीरङ्गा गौरव गर्न सक्ने गरी परिवर्तन भएको छ। उद्यानमा धेरैवटा उन्नयनमूलक कामकाज र का भएछन् भनी उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन आउँदो आइतबार दुई दिने भ्रमणसूचीमा गुवाहाटी आउनुहुनेछ। यो भ्रमणकालमा उपराष्ट्रपतिले कतिपय कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। उहाँले आइतबार बिहान 10:30 बजे श्रीमन्त शङ्करदेव कला क्षेत्रको एक कार्यक्रममा उपस्थित हुनुहुनेछ। उक्त दिनै बेलुकी 3:15 बजे उपराष्ट्रपतिले खानापाडा स्थित ज्योति विष्णु अन्तर्जातीय कला मन्दिरमा एक कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। उपराष्ट्रपतिले रात्रि गुवाहाटीमै बिताउनुहुनेछ र उहाँले सोमबार गुवाहाटी विश्वविद्यालयमा अनुष्ठित हुने एक कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। भुटानको पहाडदेखि बगिआएको पगलादिया खोलाको पानीलाई सठिक रूपमा व्यवहार गरी तामुलपुर र भारत भुटान सीमान्तको 1,800 हेक्टर कृषिभूमिलाई समेटी एउटा योजना रूपायण गर्नको निम्ति राज्य सरकारले योजना गरेको छ। हिजो भारत भुटान सीमान्तको सुवनखाटा मानसौकी प्रदर्शन गरी कृषि र जलसिंचन आदि विभागका मन्त्री पीयूष हाजरिका र तामुलपुरका विधायक तथा दक्षता नियोग र उद्यमिता विभागका मन्त्री विश्वजित दैमारीले यो विषय प्रकाश गर्नुभएको हो। यो योजनाको अधीनमा क्षुद्र जलाधार र एक्वाडक निर्माण गर्नको साथै पुराना स्विच गेटहरू पुननिर्माण र शक्तिशाली गर्नमाथि पनि गुरुत्व आरोप गरिएको छ। मन्त्री दुईजनाले हिजो तामुलपुर दरङ्गा खोलामाथि भएको हात्तीडुबा जलसिंचन योजना र काला नदीको जलसिंचन योजना पनि प्रदर्शन गर्नुभएको थियो। उहाँले साथै बगामाटीको बर नदी योजना पनि पर्यवेक्षण गर्नुभएको छ। क्षेत्रको सबै प्रस्तावित योजनाहरूको फलप्रसू भए जिल्लामा सर्वमोट जलसिंचन प्राप्त कृषिभूमिको परिमाण 8,000 सम्म वृद्ध हुनेछ भनी मुख्यमन्त्रीले भन्नुभएको छ। यसको फलस्वरूप स्थानीय कृषकहरूले एक वर्षमा 3 बारसम्म शस्य खेती गर्न सक्नेछन् भनी श्री हाजरिकाले उल्लेख गर्नुभएको छ। मन्त्री हाजरिकाले जिल्लाको चेसापानीमा दहीमलु बसुमतरी नामका एकजना उद्यमी कृषकको ड्रेगन फलको खेती पनि प्रदर्शन गर्नुभएको छ। मन्त्रीले 5 बिघा भूमिमा ड्रेगन फलको खेती वर्षमा लगभग 6,00,000 रुपियाँ उपार्जन भएको साथै समान्तरल रूपमा 6 बिघा माटामा तामुल बगान र तिल खेतीको स्वावलम्बी भएका दैमाली बसुमतारीको प्रयासलाई प्रशंसा गर्नुभएको छ। राज्य सरकारले असमको प्रशिक्षित र दक्ष नर्सहरूको निम्ति सिङ्गापुरमा कर्मस्थापनको सुयोग सृष्टि गर्ने उद्देश्य गुरुत्वपूर्ण पदक्षेपहरू ग्रहण गरेको छ। विश्व वरेण्य शिल्पी डाक्टर भूपेन हाजिरेकाको वर्षजोडा जन्मशतवार्षिकी उद्यापन समापन कार्यक्रम आउँदो 8 सेप्टेम्बरमा अनुष्ठित हुनेछ। असम अरुणाचल सीमान्त मिमाङ बदीमा गत 10 अगस्तमा सङ्गठित हिंसात्मक घटनाको प्रतिवाद धेमाजीमा दल सङ्गठनहरूले पुनः प्रतिवादी कार्यसूची जारी राखेका छन्। अर्जुन बटाले सम्मानित पहिला असमीय क्रीडाविद भोगेश्वर बरुवाको जन्मदिन उपलक्ष्य आज राज्यजुरी अभिरुचि कडिया दिवसको रूपमा पालन गरिएको छ। डिब्रुगढमा हिजो समापन भएको 74 अखिल असम अन्तर्जिल्ला ब्याडमिन्टन प्रतियोगितामा 6 स्टारका खेलाडीहरूले सफलता आर्जन गर्न सक्षम भएका छन्। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महोबा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडम एपको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा प्रसारण भइरहेको छ। समयले अपराह्नको 3:21 र 25 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरू

0: स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् रोजगार समाचार। सोनितपुर जिल्लाको तेजपुर ढेकाजुली ठेलामारा चारद्वार र नौद्वार राजस्व चक्रमा खाली भएका सर्वमोट 43 वटा गाउँ प्रधान यानि गाउँबुढाको पदको निम्ति आवेदन पत्र मागिएको छ। तनखा प्रत्येक महिना 14,000 रुपियाँदेखि प्रार्थी 10औँ कक्षा उत्तीर्ण भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 30 वर्षदेखि 65 वर्षभित्र हुनुपर्नेछ। प्रार्थी सम्पर्की चक्रमा स्थावर सम्पत्ति भएको हुनुपर्नेछ। अधिक तथ्यको निम्ति प्रार्थीले सोनितपुर .gov.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। इच्छुक प्रार्थीले निर्दिष्ट पत्र पूर्ति गरी प्रयोजनीय नथिपत्रसँग आउँदो 15 सितेम्बर बेलुकी 5 बजेभित्र सोनितपुर जिल्लाको आयुक्त कार्यालयको कानुनको शाखामा जम्मा दिनुपर्नेछ। एयरपोर्ट अथोरिटी अफ इन्डिया नामको सङ्गठनमा खाली भएका 389 वटा पदको निम्ति आवेदन पत्र मागिएको छ। म्यानेजरका पद 260 वटा, तनखा प्रत्येक महिना 60,000 रुपियाँदेखि 1,80,000 रुपियाँसम्म, प्रार्थीको उमेर 32 वर्षभित्र हुनुपर्नेछ। जुनियर एक्जिक्युटिभ पदको सङ्ख्या 129 वटा, तनखा प्रत्येक महिना 40,000 रुपियाँदेखि 1,40,000 रुपियाँसम्म, प्रार्थीको उमेर 27 वर्षभित्र हुनुपर्नेछ। पदअनुसार आवश्यकीय शिक्षागत अर्हता र अन्यान्य तथ्यहरू जान्नको निम्ति साथै आवेदनको निम्ति वेबसाइट www.aai.ae। आवेदनको अन्तिम मिति हो 7 सितेम्बर। असम लोकसेवा आयोगले 137 वटा भेटेनरी अफिसर ब्लक भेटेनरी अफिसर पदको निम्ति आवेदन पत्र मागेको छ। प्रार्थी एनिमल हस्बेन्ड्री एन्ड भेटेनरी साइन्स विषयमा डिग्री भएको हुनुपर्नेछ। तनखा प्रत्येक महिना 30,000 रुपियाँदेखि 1,10,000 रुपियाँसम्म, साथै 12,700 रुपियाँ ग्रेड पे सहित अन्यान्य सुविधाहरू पनि उपलब्ध हुनेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 38 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट animalhusbandry.assam.gov.in। आवेदनको अन्तिम मिति हो 8 सितेम्बर। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार पुरा भयो। रोजगार समाचारपछि प्रस्तुत छ युवा कार्यक्रम। आजको युवा कार्यक्रम अन्तर्गत सुन्नुहोस् अजम्बरी सांस्कृतिक मञ्च भोलाझारबाट प्रस्तुत गरेको यो पूर्व प्रसारित युवा कार्यक्रम। प्रस्तुतकर्ता हुनुहुन्छ छविलाल ओली।
1: आजको युवा कार्यक्रम अन्तर्गत प्रस्तुत छ अजम्बरी सांस्कृतिक मञ्चका सदस्य सदस्यहरूद्वारा युवा कार्यक्रम।
2: नमस्कार, आकाशवाणी गुवाहाटीका सम्पूर्ण श्रोतावर्गमा न्यानो अभिवादन ज्ञापन गर्दै अजम्बरी सांस्कृतिक मञ्च भोलाझारको पक्षमा युवा कार्यक्रम लिएर उपस्थित भएको छु। बागदेवीको चरणमा श्रद्धार्घ चढाउँदै आरम्भ गर्दैछौँ आजको कार्यक्रम। कार्यक्रमको थालनीमा सुन्नुहोस् मनोज मैनालीज्यूको रचना र सङ्गीतमा एउटा समूह गीत। यस गीतमा भाग लिने कलाकारहरू हुनुहुन्छ छविलाल ओली, सरस्वती चापागाई, कमल सुन्दास, सुरज छापकोटा, सञ्जीव ओली, नीलहरि पाण्डे, सुजाता शिवाकोटी, ललिता ओली र प्रकाश दर्जी।

भनिन्छ, लोकगीत हाम्रो सुख दुःख बिसाउने चौतारी हो। त्यसै चौतारीमा रमाउँदै आफ्नै रचना र सङ्गीतमा कमल सुन्दासको स्वरमा सुनौँ एउटा लोकगीत।